بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله ولتنظر نفس ما قدمت لغد واتقوا الله إن الله خبير بما تعملون ولا تكونوا كالذين نسوا الله فأنساهم أنفسهم أولئك هم الفاسقون صدق الله العظيم محترم ومكرم سامعين السلام عليكم ورحمة الله وبركاته آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد اور ہمارا یہ پروگرام سن رائز ریڈیو کے اوپر سن رائز ریڈیو 103.2 FM 100.6 FM اکراس براڈفرڈ کولڈر ڈیل اینڈ آل دا سراؤنڈنگ ایریاز ہمارا یہ پروگرام ہر جمعہ کی شام کو 8 بجے سے 9 بجے تک لائیو ہوا کرتا ہے اور اس میں آپ بھی حصہ لے سکتے ہیں ہمارے اسٹوڈیو کا نمبر 01274-30666 01274-30666 I am your host Maulana Fazal Dad and this is Sunrise Radio 103.2 FM 100.6 FM across Bradford, Calderdale and all the surrounding areas in the north of Yorkshire and you can listen to it throughout the whole of the world on the internet www.sunriseradio.fm aur is program mein aap bhi hissa le sakte hain you're most welcome to take part in this session you can call us on the number 01274-30666 and those who are calling from abroad Please remember to add on the extension at the beginning, 0044. ہمارا یہ پروگرام ہر ہفتے ہوتا ہے لیکن پچھلے چند ہفتوں سے آپ نے نوٹس کیا ہوگا میں نہیں آ سکا کچھ بیماری تھی تکلیف چوٹ لگ گئی تھی اور پھر درمیان میں ایک آدھ شادی بھی اس طرح بہت قریبی فیملی کی تھی اس کی وجہ سے اور کھانا جس سے بہت شکریہ ان لوگوں کا جنہوں نے فون ان کر کے اور مجھے پرسنلی انہوں نے فون کیا اور خیر خرید پوچھنے کے لیے بھائی فیروز یو اسپیسیفکلی ٹیکسٹ اینڈ آسکڈ اباؤٹ مائی سیلف اینڈ ہاؤ تھنگز ور اسی طرح بھائی شفیع آپ نے بھی اسپیشلی فون کیا اور بہت سارے اور جن کے نام یعنی ہر ایک کا نام مناسب نہیں ہوتا آن ایئر لینا لیکن جن جن لوگوں نے اپنے پیار کا انداز اختیار کیا اور انہوں نے خیر خبر لی کہ پچھلے چند ہفتوں سے مولانا آن ایئر نہیں آ رہے تو ہم خیر خرید ان کی پوچھ لیتے ہیں اور میں نے ان سے دعا کی درخواست کی کہ اللہ تعالیٰ صحت دے دے اور الحمدللہ آئی ایم فیلنگ اے لاٹ بیٹر پہلے سے طبیعت بہت بہتر ہے اب الحمدللہ اللہ کا شکر ہے پہلے سے بہت بہتر طبیعت ہے آپ لوگوں کی دعائیں رہیں اور بہت سارے لوگوں نے جو خیر خرید پوچھی بھی اور جن لوگوں نے نہیں پوچھی مجھے بھی پتہ ہے کہ ان کے دل کے اندر بھی یہی ہوگا کہ مولانا نہیں آئے کوئی تکلیف ہے کوئی تھکاوٹ ہے یا کوئی وجہ ہے اور ان کے دلوں کے اندر بھی دعائیں ہوں گی سو جزاک اللہ خیر فار آل دوز پیپل ہو از چیکنگ آن می ٹو سی اف آئی ایم فیلنگ بیٹر الحمد للہ آئی ایم فیلنگ مچ مچ بیٹر دین بیفور And then one week in the middle, it was a wedding that I had to attend very close family. And because of that, I couldn't come. Lekin alhamdulillah, Allah ka shukr hai, aapki khidmat mein hazir once again. I'm in your presence.
एंड आवर शो कंटिन्यूज, और इसके अंदर आप भी हिस्सा ले सकते हैं, चाहे कोई इस्लामी मसला आप पूछना चाहते हैं या हालात हाजरा के ऊपर कोई तबसरा करना चाहते हैं। पिछले चंद हफ्तों से नहीं आए तो हो सकता है आपके दिल के अंदर कोई इस्लामी सवाल हो या कोई अच्छी बात हो जो आप शेयर करना चाहते हैं बाकी हमारे सामेईन के साथ, या उन तक बात पहुंचाना चाहते हैं कि वो दूसरों तक पहुंचाएं। बाज़ औक़ात इंसान को मसला पता होता है या कोई अच्छी बात उनके जहन के अंदर आती है और वो चाहते हैं कि हम दूसरों के साथ भी शेयर कर सकें या कर लें, तो ये मोस्ट वेलकम। इस प्लेटफॉर्म के ज़रिए हज़ारों तक आप अपनी बात पहुंचा सकते हैं। ये मोस्ट वेलकम, वेदर इज एन इस्लामिक मसला, वेदर इज आवर लोकल इश्यूज़, नेशनल इश्यूज और इवन इंटरनेशनल इश्यूज, ये मोस्ट वेलकम टू टॉक अबाउट इट। लेट अस नो व्हाट यू थिंक, व्हाट यू फील, एनी इश्यूज दैट आर लोकल, एनीथिंग दैट यू फील दैट वी शुड बी स्पीकिंग अबाउट दीज थिंग्स, एंड यू डोंट हैव अनदर प्लेटफॉर्म वेयर देयर्स थाउजेंड्स ऑफ लिसनर्स readily listening to you, and you want to pass your positive comments or constructive criticism, तो you're most welcome। आप इधर आ सकते हैं, हमारे स्टूडियो का नंबर आप कॉल कर सकते हैं। We'll listen to what you've got to say, and inshallah so will the rest of the listeners inshallah। قرآن کریم کی میں نے آیت ایک تلاوت کی ہے اور اس میں اللہ رب العزت ہمیں مخاطب ہو کر ایک اہم پیغام دیتے ہیں، فرمایا یا ایھا الذین آمنوا، اے ایمان والو، اتقوا اللہ، تقوی اختیار کرو، اتقوا اللہ، تم تقوی اختیار کرو، اور پھر آگے فرمایا وَلْتَنْظُرْ نَفْسٌ مَا قَدَّمَتْ لِغَدْ، اور تم دیکھو کہ آئندہ کل کے لیے تم آگے کیا بھیج رہے ہو، آئندہ کل کے لیے، آئندہ کل کا مطلب دنیاوی آئندہ کل بھی ہو سکتا ہے اور قیامت والے دن کے لیے بھی، کیونکہ ہم کہاوت کے طور پر کہتے ہیں بھائی کل قیامت کے دن آپ کو اس کے بارے میں سوال ہوگا، کل قیامت کے دن، کل جنت میں اس طرح آپ کو ملیں گے، کل اس طرح، تو کل کا مطلب ناٹ نیسیسرلی، ضروری نہیں ہے کہ وہ کل والا دن، مطلب فیوچر میں، آئندہ کے اندر۔ تو اسی طریقے سے اللہ رب العزت یہاں فرماتے ہیں کہ دنیا کے اندر رہو تو اللہ کا دھیان ہو کر تمہیں رہنا چاہیے۔ You're living in this life, then you must be Allah conscious all the time. That's the first message Allah is saying. And then Allah is telling us, and see what you have sent forward for your future. Future ke liye aapne kya bheja hai? What have you sent for your future? And a future that could mean whether it's in the dunya or whether it's in the akhirah on the day of judgment. ऐसे करते हैं, कुछ कॉल्स आई हुई हैं और पहले कॉल्स ले लेते हैं और फिर आगे जाकर इंशाल्लाह इस बात पर भी और बाकी आइंदा जो मौजू होंगे उस पर भी बातचीत करते हैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू। भाई जुल्फी, अच्छा लगता है उनकी कॉल ड्रॉप हो गई है, सॉरी। तो अगर आप दोबारा कॉल करना चाहते हैं तो ये मोस्ट वेलकम, कॉल कर सकते हैं, ये मोस्ट वेलकम टू कॉल इंशाल्लाह। ऐसा लगता है आपकी कॉल ड्रॉप हो गई है। तो मैं ये आई वाज सेइंग दैट व्हाट अल्लाह इज टेलिंग इज दैट बी अल्लाह कॉन्शियस एंड सी हैव अ लुक एट व्हाट यू आर सेंडिंग फॉर योर फ्यूचर। फ्यूचर कुड बी इन दिस दुनिया एंड इट कुड आल्सो बी इन द आखिरा। व्हाट आर यू prepare, how have you prepared for your next day or the day after or the day after? Are you planning it or are you making it that as the days come we'll see what happens? That's not the way of a Muslim. A Muslim has to plan everything meticulously. I'm going to do this at this time, at this time, at this time.
And then tomorrow I'm going to be doing this. The day after I'm going to be doing this. So Allah is helping us to understand and to mentally prepare ourselves that whatever we do, we prepare for the future. You know, some people, and the reason I bring this topic along is, a lot of us in this day and age, we say, we'll just take life as it comes. And they are so relaxed, or as they would say in our area, very chilled out. In the morning, they'll wake up and they'll say, we'll see how the day pans out. And then when the evening comes, we'll see how the evening pans out. We'll see how the weekend pans out. And they haven't got a structure to their life. Unki zindagi ke liye unhone kuch khas intizam aur nizam nahi banaya hua. Aur uska natija ye hota hai ke din shuru hota hai, din guzar jata hai, शाम होती है, रात आती है, गुजर जाती है, इसी तरह सुबह शाम और जिंदगी तमाम. They pass their mornings and it comes into the afternoon. From afternoon it moves into the evening. Then the night passes, the next day begins, and that's how by the mornings and then the evenings and the nights, mornings, evenings, nights. And what happens is, before you know it, like they say, a month has passed, sometimes a whole year has passed, sometimes a whole decade has passed, and you feel you haven't done much constructive things. Kaam par gaye to kaam par se wapas aaye aur uska natija phir ye hua ke thakavat hai, thakavat ke baad koi structure nahi hai, to structure ke baad आए, अब क्या करें भाई, चलो बैठ जाते हैं, खाना पीना खाकर थोड़ा वक्त गुजारा फैमिली के साथ और बस सो गए. सुबह उठे काम पर, एंड दे जस्ट, एज वन ऑफ माय साइकोलॉजी टीचर्स वुड से दैट यू आर अ हैमस्टर ऑन द व्हील, जस्ट रनिंग रनिंग रनिंग, एंड देयर ही डजंट हैव अ गोल. दैट हैमस्टर इज जस्ट, एज सून एज ही प्लेसेस हिज टू पॉज ऑन द रंग्स

0: सिर्फ दो पौंड ना कानस लाने ना एक पौंड छापा दे बंगा नहीं कोई मजदूरी नहीं ब्याह शादी ने जेवरे पर स्पेशल डिस्काउंट है जे तुसा पुराना सुना बेचना है ते बहुत चंगे रेट पर देने ने
1: एक बार फिर दसो केड़ी गली केड़ा पता
0: चाचा ज्वेलर्स ओकलैंड ब्रेफर्ड 9 टेलीफोन 01274488935
2: समथिंग न्यू इज कुकिंग एट जिन्ना रेस्टोरेंट कम एंड डिस्कवर आवर एक्साइटिंग न्यू मेन्यू पैक्ड विद इवन मोर फ्लेवर्स एंड डिशेस टू एंजॉय ट्राई आवर सिग्नेचर फेवरेट्स इंक्लूडिंग कश्मीरी दम पुखट देसी फ्राइड फिश देसी स्टाइल चूजा एंड नमकीन गोश्त प्लस डिस्कवर आवर न्यू lunch menu with delicious dishes at great prices bring your family and friends and experience the new menu today jinnah restaurant 109 leeds road bradford to book call 01274 733 732 jinnah restaurant tradition taste and something new
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम दोबारा आपकी खिदमत में हाजिर आपका मेहज़बान मौलाना फजलदाद और हमारा ये प्रोग्राम सनराइज़ रेडियो के ऊपर हर जुमा की शाम को 8 बजे से 9 बजे तक लाइव हुआ करता है इसमें आप भी हिस्सा ले सकते हैं हमारे स्टूडियो का नंबर 01274 306666 आई एम योर होस्ट मौलाना फजलदाद एंड दिस इज़ आवर वीकली सेशन एवरी फ्राइडे इवनिंग्स बिटवीन 8 o'clock एंड 9 o'clock यूके टाइम आई मस्ट से यूके टाइम बिकॉज आई डू नो दैट पीपल अराउंड द ग्लोब आर लिसनिंग एंड यू मोस्ट वेलकम टू टेक पार्ट इन हियर आवर द नंबर फॉर आवर स्टूडियो इज 01274 306666 306666 अच्छा आपने सवाल किया भाई नदीम हेलीफैक्स से कि लोगों को अगर पब की तरफ या शराब के साथ अगर आप उनको टैक्सी के साथ ले जा रही हैं तो ये सवाल का जवाब मैंने पहले भी दिया था और उस सवाल का जवाब ये है कि अगर आप उनको पिकअप करते हैं पब से घर की तरफ ले जाने के लिए तब तो ठीक है क्योंकि आप उनको गलत जगह से अच्छी जगह की तरफ ले जा रही हैं लेकिन अगर आप उनको पब की तरफ या शराब की तरफ ले जा रहे हैं तो चूँकि आप गलत काम की तरफ जा रहे हैं तो उसका गुनाह आपको मिलेगा क्योंकि हदीस पाक में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि शराब के साथ 10 आदमियों का जो ताल्लुक है उनके ऊपर अल्लाह की लानत है और मिन जुमला उनमें से फरमाए जो पीने वाला जो पिलाने वाला हत्ता के फरमाए जो निचोड़ने वाला जो शराब को लाने वाला तो उलमा फरमाते हैं शराब तक लाने वाला ये भी एक किस्म की उन लोगों की मदद हुई कि आप उसको शराब तक ला रही हैं तो इसलिए मैं ये नहीं कह रहा हूँ ये तो सामने आपको सही हदीस बतला रहा हूँ तो इसलिए अगर आपको इस तरह की जॉब मिले कि आपको उधर शराब खाने तक या शराब तक उनको ले जाना हो उससे आप एतराज़ करें बाकी उसको कैरी करना अगर आपको पता है कि आपको डिलीवर करना है ये शराब भाई आप इनकार कर दो कि मेरे दीन का हिस्सा है कि हम इसको इस तरह नहीं कर सकते बहुत सारे लोग मुख्तलिफ मज़ाहिब के मुख्तलिफ उनके वैल्यूज़ होते हैं तो वो कहते हैं भाई ये चीज़ हमारे मज़हब के ख़िलाफ़ है हम इस तरह नहीं करेंगे और चूँकि हर एक दूसरे की इस मुल्क के अंदर उनके दीन की उनके फेथ की उनके बिलीफ्स की एक दूसरे की रिस्पेक्ट करते हैं तो अगर आप उनको इस बात का इजहार करें कि भाई मुझे ये पसंद ये मेरे दीन का हिस्सा नहीं है इसलिए मैं कर नहीं सकता हूँ तो अगले को जब बात समझ आ जाए तो वो आपके इस बात आपकी इज्जत करेंगे दे विल रिस्पेक्ट योर डिसीजन And it's important we let the person know, your employee or whoever's asking you, that to handle alcohol is against my faith. Whether it's drinking alcohol, whether it's buying alcohol for somebody else, whether it's taking somebody to a place of alcohol, whether it's transporting alcohol. Because my Prophet, peace be upon him, he's named 10 individuals in the hadith, in his sayings who are cursed that means the Prophet sallallahu alaihi wasallam would not like them to handle alcohol in any sense so if somebody was to ask you to deliver you can refuse respectfully, but at the same time explain to them the reason is that this is part of my faith. Just like if somebody offers you, let's say, bacon, you will of course refuse eating it, saying this is against my faith. Agar aapko koi khinzir ka gosht deta hai to aap unko kahenge bhai main ye nahi kha sakta hu kyunki ye mere deen ke khilaf hai, mere mazhab ke andar, mere deen ke andar quran ne isko mana kiya hai, mere nabi pak sallallahu alaihi wasallam ne isko mana kiya hai. To jab mana kiya hai to ye kya baat hai ki शराब हम पी नहीं सकते क्योंकि नबी ने उसको मना किया है, कुरान ने उसको मना किया है. खंजीर का गोश हम नहीं खा सकते, बाकी चोरी हम नहीं कर सकते क्योंकि और नहीं करते क्योंकि हमारे दीन ने मना किया है. तो जब शराब के हैंडलिंग को भी मना किया है तो जैसे उसका पीना हराम है, उसके हैंडलिंग हराम है, दोनों मना है. Drinking alcohol is haram, but also handling the alcohol, that means passing it, buying it, selling it, transporting it, all those things are also haram of the same category. So that's why we should politely refuse handling, refuse transporting, refuse buying, selling, etc. Politely, but at the same time, we must explain to the employer or whoever's asking us to do this so that they understand the reason. Many of time the misunderstandings and the hostility arises when we do not explain our faith. Jab hum apne deen dusron ko batlate nahi hai, samjhate nahi hai, to uski wajah se bahut sari galat fehmiyan samne aati hain. Balki kafi arsa pehle हमारी जो न्यूज़पेपर है लोकल, मैं नाम नहीं लेता हूँ क्योंकि एक किस्म की एडवर्टाइजिंग हो जाती है उनके लिए, तो उसके अंदर एक मुसलमान ने आर्टिकल लिखी थी, उसमें खतूत होते थे, आर्टिकल नहीं सॉरी ख़त था. तो जो लोग न्यूज़पेपर को ख़त लिखते उस ज़माने के अंदर, तो बाज़ औक़ात न्यूज़पेपर वाले उसको पब्लिश कर देते. तो मैंने पढ़ा उसके अंदर कि उस मुसलमान शख्स ने उसमें लिखा कि मैनी नॉन मुस्लिम्स आर अफ्रेड ऑफ इस्लाम बिकॉज दे डू नॉट नो अबाउट इस्लाम एंड अबाउट मुस्लिम्स. उसने ये बात लिखी कि बहुत सारे गैर मुस्लिम जो हैं वो इस्लाम से डरते हैं इसलिए कि उनको इस्लाम के बारे में पता ही नहीं है. अगर उनको इस्लाम के बारे में पता होता तो वो इस्लाम से डरते नहीं. खैर उसने तो ये ख़त लिख दिया. दूसरे दिन उस ख़त के जवाब में एक दूसरे गैर मुस्लिम ने, क्रिश्चियन ने जो नसरानी था, उसने जवाब दिया. उसने कहा कि नॉन मुस्लिम्स आर अफ्रेड ऑफ इस्लाम नॉट बिकॉज दे डोंट नो अबाउट इस्लाम, इज बिकॉज द मुस्लिम्स देमसेल्व्स डोंट नो अबाउट इस्लाम. उसने कहा कि जो गैर मुस्लिम हैं वो इस्लाम से और मुसलमानों से डरते हैं इसलिए नहीं कि उनको इस्लाम के बारे में नहीं पता, बल्कि इसलिए कि खुद मुसलमानों को इस्लाम के बारे में नहीं पता. बहुत गहरी बात उसने कही, वेरी डीप व्हाट ही सेड, that if the Muslims themselves, they knew about their faith, about their religion, about their way of life, and they expressed it in their actions and in their words, politely of course, with respect, then nobody would need to explain Islam to the rest of the people. They would see Islam in action. And when you see Islam in action, it is like a sponge and it is something that is like a mercy, wants to encompass and everybody would embrace it. Islam ki, kyunki musalman khud Islam se, deen se waqif nahi hai, isliye dusre log humse darte hain. Agar hum Islam se waqif pure hote aur Islam par, deen par pure taur par amal karte, to ghair muslim वो मुसलमानों की अच्छाई और इस्लाम को प्रैक्टिस करते हुए देखकर वो खुद इस्लाम के साथ प्यार मोहब्बत करते, बल्कि तारीख में तो यहां तक लिखा है, इट्स रिटन इन द बुक्स ऑफ हिस्ट्री दैट मलेशिया एंड इंडोनेशिया वन ऑफ द लार्जेस्ट मुस्लिम पॉपुलेटेड कंट्रीज ऑन द अर्थ, दुनिया के अंदर सबसे ज्यादा मुसलमान मलेशिया इंडोनेशिया के अंदर है। लेकिन अगर आपने तारीख को देखा कि वहां इस्लाम कैसे पहुंचा, वो सहाबा इकराम वहां जब गए तिजारत की नीयत से और दीन की दावत की नीयत से, वहां जब पहुंचे तो उनकी जबान नहीं आती थी। सहाबा इकराम तो अरबिस्तान के इलाके से थे, दे वर फ्रॉम द अरेबियन पेनिनसुला, द कंपेनियंस ऑफ द प्रॉफिट पीस बी अपॉन हिम, एंड व्हेन दे रीच्ड टू दीस कंट्रीज इंडोनेशिया एंड मलेशिया, ऑफ कोर्स दे वर नॉट कन्वर्सिंग इन द मलेशियन और इंडोनेशियन लैंग्वेज, दे वर अरब्स, दे ओनली न्यू अरबिक, उनको सिर्फ अरबिक अरबी आती थी। तो वहां जब गए तो उन लोगों ने इनको पूछा कि इस्लाम के बारे में, उनको जब देखा कि इतने बेहतरीन अंदाज के अंदर ये हमारे साथ पेश आते हैं, खुश अखलाकी के साथ तिजारत करते हैं, तो इतने इतने सच्चाई के साथ those Muslim sahaba and the tabi'in then went over there, when they went to Malaysia and Indonesia, the people over there noticed that these people are of the best of the character. They have such lovely, beautiful manners and the way of dealing. And because these people had taken business items with them, and they noticed that in their transactions they were so honest, in their dealings they were so sincere, those people were awestruck. वो ऐसे रोब तले आ गए, वह इंडोनेशिया मलेशिया के लोग जितने भी थे, उन्होंने कहा कि आप हमें बतलाओ कि तुम कौन से मज़हब से, कौन से तरीके से जिंदगी का तुमने कौन सा तरीका अपनाया है, what way of life have you people adopted, what faith, what religion is it? They learned this through their translators. तो इन्होंने फिर अजीब बात कही जो तारीख के अंदर मशहूर है, they said the few sentences which is are well known in the books of history. They said in Arabic, kunu mithlana, उन्होंने अरबी के अंदर कहा कि आप हमारे जैसे हो जाओ, हम आपको लंबी तकरीरें बतलाएं कि ये नबी का तरीका है, ये तरीका, आप ऐसे कहो कि हम आप जैसे होना चाहते हैं, यानी मुसलमान होना चाहते हैं, और फिर उसके बाद आप हमारी ज़िंदगी को देखो और उसके मुताबिक तुम भी चलते रहो, कूनो मिसलना, बी लाइक अस, हमारे जैसे हो जाओ। तो उन्होंने कहा कि हम आप जैसे हो गए, वी हैव अडॉप्टेड योर वे ऑफ लाइफ। तो कहने का मकसद ये है, और फिर आज देखो दुनिया के अंदर सबसे बड़ा, यानी जहाँ सबसे ज़्यादा मुसलमान इकट्ठे हैं किसी मुल्क के अंदर, वो इंडोनेशिया और मलेशिया उन इलाकों के अंदर हैं। तो कहने का मकसद ये था कि जब मुसलमानों को अपने दीन का पूरा इलम था और उस इलम के ऊपर अमल करते थे, तो दूसरे देख कर मुतासर होते, और जो ही मुसलमानों ने अपने दीन पर अमल करना छोड़ दिया, या दूसरों को खुश करने की वजह से, या दूसरों को ये सोचते हुए कि कहीं वो अफेंड ना हो जाए हमारे मज़हब से, अपने मज़हब को, अपने दीन को, अपने नबी के तरीकों को उन्होंने छोड़ दिया, तो उसका नुकसान ये हुआ कि अगलों को फौरन समझ आ गए कि ये खोखले लोग हैं, इन पर भरोसा नहीं हो सकता। खैर बात लंबी हो गई, ऐसे करते हैं कुछ ब्रेक भी आई हुई है, ब्रेक की तरफ जाते हैं, वापस आकर इंशाल्लाह अपने मौजू की तरफ आते हैं। मैं हूँ आपका मेज़बान मौलाना फजलदाद, और ये है सनराइज रेडियो, आप भी हिस्सा ले सकते हैं इसमें, यू मोस्ट वेलकम टू टेक पार्ट। हमारी स्टूडियो का नंबर 01274306666, लेकिन याद रहे कि ब्रेक के दौरान अगर आपकी कॉल आई, क्योंकि अभी ब्रेक से पिछले ब्रेक के दौरान भी किसी ने कॉल की थी, लेकिन कॉल हम ब्रेक के दौरान नहीं ले सकते जी, फिलहाल ब्रेक की तरफ।
4: greatest station, radio station in the world. Sunrise Radio. बहन, तुमने शादी पर दुल्हन का जेवर देखा था? इतने प्यारे डिजाइन तो मैंने कहीं नहीं देखे। पता नहीं कहाँ से बनवाया होगा, इतना खूबसूरत सेट और चूड़ियाँ।
5: मैं जानती हूँ, उन्होंने सारा जेवर सोफिया बहन की सोफी ज्वेलर्स से बनवाया है। शादी में हर कोई जेवर की तारीफ कर रहा था।
4: सोफी ज्वेलर्स, वो कहाँ है?
5: Sophie Jewelers, 119-2121, Oakland, Bradford 9, telephone 01274-056-014, Sophie Jewelers.
6: Want your business to reach more customers and stay front of mind? Advertising with Sunrise Radio. Connect your brand with a loyal, engaged audience across Yorkshire and our growing DAB network. Radio builds trust, increases awareness, and gives your business repeated exposure throughout the day. And right now, as Sunrise prepares to expand even further, we're offering a limited-time special advertising package. Promote your business today with Sunrise Radio. Call
7: 012-743-5043. Bismillahirrahmanirrahim. Dobara aapki khidmat mein hazir aapka mehzban Maulana Fazl Dad. Aur ye hai Sunrise Radio 103.2 FM, 100.6 FM across Bradford, Calderdale and all the areas. एक बात अर्ज करना भूल गया हूँ, बहुत से साथी वो मुझे जब मैं निकाह पढ़ाता हूँ या शादी ब्याह पर जाता हूँ वगैरह, पिछले चार पांच हफ्तों से काफ़ी बिजी रहा उसमें भी, बहुत सारे लोगों को कहते हैं मौलाना हम चाहते हैं आप हमारा निकाह पढ़ा लो। तो मैंने जब उनको कहा कि आपका आपके साथ कभी मुलाकात नहीं हुई, तो वो कहते हैं काफ़ी अरसे से, 15-20 साल से हम आपका रेडियो पर सुनते हैं और आवाज़ अब आज पहली दफ़ा तारुफ हुआ। बहुत सारे पिछले हफ्ते भी निकाह के ऊपर तीन चार आदमी और चंद हफ्ते पहले भी, अब सबका नाम सच बात बताएं मेरे जहन के अंदर नहीं रहा, लेकिन मैंने कहा कि ज़रूर मैं आप लोगों का बहुत शुक्रिया करूंगा कि आप लोगों की वजह से, यानी आप इतने लोग प्यार से मोहब्बत से मेरी बातें सुनते हैं और इखलास की वजह से आप दुआएँ करते हैं, तो उसकी वजह से जो अल्लाह मुझे तौफीक देते हैं वो मैं अर्ज कर देता हूँ। तो वेरी पॉजिटिव, यू ऑल वेरी वेरी पॉजिटिव। लास्ट टाइम व्हेन आई परफॉर्म्ड अ निकाह एंड कपल ऑफ वीक्स बिफोर दैट वी हैड क्वाइट अ फ्यू पीपल, आई डिडंट पर्सनली नो देम, आई हैड नेवर सीन देम बिफोर, बट दे सेड दैट दे हैव बीन लिसनिंग फॉर मी, लिसनिंग टू माय शो फॉर मेनी मेनी इयर्स, मेनी मेनी इयर्स, एंड दे सेड वी वांटेड आवर यंगस्टर्स निकाह, आवर सिबलिंग्स, वी वांटेड यू टू परफॉर्म द निकाह। तो आपके, यू आर वेरी पॉजिटिव ऑल ऑफ यू, द थ्री डिफरेंट फैमिलीज, जज़ाकअल्लाह खैर। आई ट्राई एंड रिफ्रेन फ्रॉम टेकिंग नेम्स ऑफ इंडिविजुअल्स, लेकिन यू नो हु यू आर, एंड जज़ाकअल्लाह खैर आपके प्यार, आपके मोहब्बत। उन्होंने बड़े ही, जो ही मैं अंदर गया निकाह पढ़ाने के लिए, उन्होंने कहा कि आप, हम चाहते हैं आप हॉल के अंदर पढ़ाएं, तो मैं जो ही वहाँ गया तो वो सामने से आए बड़े प्यार से सारे और पूरी फैमिली, उन्होंने कहा कि काफ़ी अरसे से हम आपका सुन रहे हैं लेकिन कभी देखा नहीं और आज आपको देख भी लिया, मतलब बड़े प्यार से पेश आए। सो थैंक यू सो मच फॉर योर लव एंड फॉर योर दुआज, आपकी दुआएँ, आपका प्यार का अंदाज़ बहुत शुक्रिया, और आई अप्रीशिएट इट, इन अदर वर्ड्स मैं अप्रीशिएट करता हूँ सब कुछ। उस दिन वैसे लतीफ़े के तौर पर हमारे यहाँ बच्चे थे, तो मैंने उनको कहा कि चलो आपके लिए मैं आइसक्रीम ले लेता हूँ। तो आइसक्रीम वाले के पास गया, तो जो ही मैंने कहा भाई ये आइसक्रीम आप कितने के बेचते हैं, तो वो शायद आइसक्रीम वाले सुन रहे हैं क्यों, उन्होंने मुझे फिर बाद में कहा कि हम, तो मैंने कहा कि कितने के बेचते हैं, उन्होंने कहा कि पता नहीं 2.5 pounds की। तो मैंने मजाक के तौर पर मैंने कहा यार थोड़ी सी आइसक्रीम इतनी डालते हो और 2.5 pounds ले लेते हो। तो उसने मेरी तरफ देखते, उसने कहा आप मौलाना फजलदाद तो नहीं है? मैंने कहा बिल्कुल, क्यों खैर तो है? उसने कहा आपकी आवाज़ से पता चल जाता है। फिर उसने कहा कि मैं आपको चलो कितने के दूँ, मैंने कहा नहीं नहीं अब तो आप मुझे 2.5 pounds की ही देनी होगी, अगर जानते नहीं थे और गप शप के तौर पर आप मुझे 2 pounds के दे देते वो अलग बात है, लेकिन अब चूंकि जान पहचान हुई तो खैर। उन्होंने कहा नहीं मैं इतनी, तो कहने का मकसद जज़ाकअल्लाह खैर, आप लोगों ने बड़े प्यार का अंदाज़ इख्तियार करते हैं, यू ऑल वेरी वेरी पॉजिटिव एंड Like I was saying earlier on, that when I was ill over the last couple of weeks, so many of you made duas for me. Or aapke pyar ka andaaz samajh aata hai. To khair main arz kar raha tha isse pehle ke Allah Rabbul Izzat ne Quran Kareem ki ayat ke andar hame ye baat batlayi ke ya ayyuhal ladhina amanuttaqullah وَلْتَنْظُرْ نَفْسٌ مَّا قَدَّمَتْ لِغَدْ اللہ کا دھیان رکھتے رہو اور اس کا نتیجہ یہ ہوگا کہ آپ سے کوئی غلط کام نہیں ہوگا کیونکہ آپ کے ذہن کے اندر ہوگا کہ اللہ رب العزت مجھے دیکھ رہی ہیں جب یہ بات ذہن کے اندر ہوگی کہ اللہ مجھے دیکھ رہے ہیں تو انسان پھر کوئی غلط کام کر نہیں سکتا When you know that Allah is watching me He knows exactly what I am doing. His knowledge about my actions, about my thoughts, about my sayings are all complete. His knowledge is absolute. Then that will help you stay away from any bad things. Or if anything does occur, you can sincerely ask for forgiveness straight away. Agar insaan se کوئی غلط کام ہو بھی جائے تو فوراً انسان اللہ سے معافی مانگ سکتا ہے اللہ رب العزت غفور الرحیم ہے اور انسان کمزور ہے ہو سکتا ہے ہوتا رہتا ہے اور ہوتا ہے انسان سے غلطیاں ہوتی رہتی ہیں تو اس لیے فرمایا کہ سب سے پہلا کام اور خاصتاً انسان اپنی جو انفرادی زندگی ہے اس کے اندر ہمیشہ بار بار انسان اپنا محاسبہ کرتا رہے بات ادھر تک پہنچی تھی ایک صحابی ہیں حضرت عبداللہ غالباً عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ تھے یا ایک دوسرے صحابی تھے وہ فرماتے ہیں کہ ایک مرتبہ میں نبی پاک صلی اللہ علیہ وسلم کے ساتھ بیٹھا ہوا تھا اور وہاں سے ایک شخص کا گزر ہوا I was sitting with the Prophet صلی اللہ علیہ وسلم I'm speaking about evaluating your daily life, your weekly life, your monthly life to see what positive things have we done, what could I improve, how can I develop myself, my day, my structure even better. تو عبداللہ بن عمر رضی اللہ عنہ فرماتے ہیں غالباً عبداللہ بن عمر تھے کہ نبی پاک صلی اللہ علیہ وسلم کی خدمت میں ہم بیٹھے ہوئے تھے we were sitting with the Prophet صلی اللہ علیہ وسلم on an occasion and a person passed from there ایک آدمی وہاں سے گزر ہوا ان کا تو نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ یہ جنتی ہے هو من اہل الجنہ he is amongst the people of Jannah he is a person of paradise تو عبداللہ بن عمر وہ صحابی فرماتے ہیں میں نے سوچا کہ چلو میں اس کے پیچھے چلتا ہوں دیکھتا ہوں کہ اس نے وہ کون سے اعمال کیے ہیں کہ جس کی وجہ سے نبی پاک صلی اللہ علیہ وسلم نے ان کے جنتی ہونے کا اعلان کر دیا ان کو سرٹیفکیٹ دیا what is this person doing because of which the Prophet صلی اللہ علیہ وسلم has announced that this person is of the people of Jannah he's jannati And they were very, very always wanting in always wanting to do those good deeds that would take them to Jannah. They were very, very eager to do those good deeds. So in other words, unko bada shauk tha ki aise aamal hum bhi kar lein ki jiski wajah se جنت ہمیں بھی نصیب ہو تو وہ کہتے ہیں میں اس شخص کے پیچھے ہو لیا I began to follow that person when the person went towards his house I said to him brother I need to stay with you for a couple of days میں آپ کے ساتھ کچھ دن رہنا چاہتا ہوں تو صحابہ اکرام چونکہ آپس میں بے تکلف ہی تھی ان کی they were very very open with each other very friendly very very welcoming very welcoming So the Sahabi, the second one, he didn't ask any questions. He said, if you want to stay with me, you're most welcome. آپ میرے ساتھ رہ سکتے ہیں. چنانچہ, مہمان بھی باہر سے آتے بعض اوقات مدینہ کے اندر تو نبی پاک صلی اللہ علیہ وسلم فرماتے اس کو کون رکھے گا
3: who would take him in for tonight. He's got nowhere to sleep, nowhere to stay, because you'll have to remember in those days they didn't have the hotels or places where you could spend a night. तो वो सहाबी उनको ले गए अपने साथ और फरमाते हैं मैं उसको देखता रहा. आई वॉज वॉचिंग हिम थ्रू आउट द डे थ्रू आउट द नाइट बट देयर वॉज नथिंग एक्स्ट्रा दैट दिस पर्सन वॉज बी डूइंग विच वुड टेल मी दैट दिस इज समथिंग स्पेशल एंड बिकॉज ऑफ दैट द प्रॉफिट हैज अनाउंस्ड हिज जन्नत. कोई ऐसी खास चीज नहीं थी, जैसे हम नमाज के लिए जाते वो नमाज के लिए जाते, नबी की खिदमत में हम जाते वो भी जाते, घरेलू जो काम होता वो भी करते, हम भी करते हैं. एवरीथिंग दैट वी वुड डू इन आवर यूजुअल नॉर्मल डेली लाइव्स दिस पर्सन वाज डूइंग. ही वुड विजिट द मस्जिद, ही वुड रिसाइट हिज सलाह, रिसाइट द कुरान, प्रे हिज सलाह, गो टू द प्रॉफिट पीस बी अपॉन हिम, do his daily chores at home, his business, etc. فرمایا ایک دن بھی دیکھا, دوسرے دن بھی دیکھا, تیسرے دن بھی دیکھا. جب میں نے دیکھا کہ کچھ نظر نہیں آ رہا تو تیسرے دن میں نے اس کو کہا کہ میں آپ سے ایک بات کرنا چاہتا ہوں, I need to speak to you about something. تو اس نے پوچھا وہ کون سی بات ہے, what is it that you would like to speak to me about. تو یہ صحابی فرماتے ہیں میں نے اس کو بتلایا کہ نبی پاک صلی اللہ علیہ وسلم اس طرح بیٹھے تھے, یہ بات ہوئی اور آپ کے بارے میں یہ فرمایا, تو میں چاہتا ہوں کہ میں دیکھوں کہ وہ کون سے اعمال تم کرتے ہو. آئی وانٹ ٹو سی واٹ از اٹ دیٹ یو آر ڈوئنگ دیٹ اسپیشل بیکاز دا پروفیٹ صلی اللہ علیہ وسلم ہیڈ مینشنڈ اباؤٹ یو دیٹ یو آر امنگس دا پیپل آف جنہ. تو اس نے جواب دیا بڑی سوچ کے بعد, ہی تھاٹ فار اے وائل اینڈ دین ہی ریپلائیڈ, ہی سیڈ یو سین می فار دا پاسٹ تھری ڈیز, دس از مائی ڈیلی لائف, اٹس نارمل فار می ٹو ڈو آل دیز تھنگس, دیر از نتھنگ ایکسٹرا آرڈینرلی دیٹ آئی ایم ڈوئنگ وچ یو ہیون سین. کوئی ایسی بات خاص ہے نہیں جو میں کرتا ہوں جس کو آپ دیکھنا چاہتے ہیں اور آپ نے دیکھا نہیں. تو یہ صحابی فرماتے ہیں میں نے اس کو کہا کہ آپ خوب سوچ لو, آئی وانٹ یو ٹو تھنک ویری کیئرفلی. سو ہی سیڈ ہی تھاٹ اینڈ ہی تھاٹ اینڈ ہی تھاٹ اینڈ دین ہی سیڈ آئی ڈو ون تھنگ وچ مے بی یو آر ناٹ اویئر آف, میں ایک کام ضرور کرتا ہوں شاید اس کے بارے میں آپ کو پتا نہ ہو. تو یہ فرماتے ہیں میں نے اسے پوچھا وہ کون سا, واٹ از اٹ. تو وہ فرماتے ہیں کہ میری عادت ہے, آئی ہیو اے ہیبٹ کہ ایوری نائٹ بیفور آئی گو ٹو سلیپ آئی سٹ ڈاؤن اینڈ آئی ٹیک اسٹاک آف مائی ہول ڈے, آئی ایویلیویٹ مائی ہول ڈے, میں پورے دن کا محاسبہ کرتا ہوں اور دن کے دوران اگر میں نے کسی کے اوپر کوئی سختی کی ہے یا کوئی ایسی بات کہی ہے کہ جس کی وجہ سے شاید وہ ناراض ہو یا شاید اس کی وجہ سے اس کے اوپر بوجھ پڑے دوسرے شخص کو, تو میں اللہ سے بھی معافی مانگتا ہوں اور دوسرے دن اس شخص کے پاس بھی معافی مانگ لیتا ہوں اور دل میں اسی وقت ہوتا ہے کہ کل میں اس شخص کے پاس جاؤں گا اور اس سے معافی مانگوں گا. He says, every night before I go to sleep, I sit down and I take stock of my whole day. I evaluate the whole day and I say to myself, is there anything negative that I have done that I shouldn't have, because of which somebody may have felt offended or somebody may have felt hurt, or if there's something that I shouldn't have done and Allah may not have liked it, then I ask Allah for forgiveness. And I also make a firm intention that next day I will go and ask that person for forgiveness as well. اور اگر میں نے اچھے کام کیے ہیں تو اس پر اللہ کا شکر کرتا ہوں اور دعا کرتا ہوں یا اللہ مجھے اچھے کام اور مزید نصیب فرما. And when I see that I have done positive things, I am grateful to Allah for giving me the tawfiq, the strength, the opportunity to those. But at the same time, I ask Allah
7: that grant me more opportunities and tawfiq and strength to do even further good deeds. وہ صحابی فرماتے ہیں ذاکا یہ وہی چیز ہے یہ وہی چیز ہے it is this that the Prophet صلی اللہ علیہ وسلم has said to you that you are amongst the Jannah. کیونکہ ہر رات آپ اس حالت میں سوتے ہیں کہ آپ کے جتنے بھی نیک اعمال ہیں اس کے اوپر شکر کیا ان کو مضبوط کر لیا اور اگر کوئی غلطی ہوئی اس کو آپ نے معافی کر کے اس کو ختم کر دیے تو آپ اس حالت کے اندر سو رہے ہیں اور رات گزار رہے ہیں کہ آپ کا نام اعمال نیکیوں کے علاوہ اور کوئی چیز ہے ہی نہیں. یو آر بگننگ یور نائٹ ان سچ اے سینس دیٹ اینی مسٹیکس دے آر ایلیمینیٹڈ بائی یو آسکنگ فار فرگیونیس دے آر ایریزڈ and your good deeds they are maintained and they are solidified by you being grateful to Allah but also asking Allah to give you strength for further good deeds. So you spend the night in this sense that you have nothing of the sins, nothing of the misdeeds, all you have is the good deeds. Neki ke alawa aapke paas koi hai hi nahi. فرمایا آج کے بعد میں بھی یہی کروں گا. آئی ایم گوئنگ ٹو ڈو دیٹ ایز ویل فرام ناؤ آن. تو خیر واقعے کا خلاصہ یہ ہے کہ انسان اپنا ہر روز اپنا محاسبہ کرے, ہفتے تک نہ چھوڑے, اور اگر بالفرض ہر روز نہیں تو ہر دوسرے دن, بلکہ ہر دن انسان جب بھی کوئی عمل کرے, کوئی بات کرے, کوئی کام کرے, وین ایور یو آر ڈوئنگ سم تھنگ کوئکلی جسٹ آسک یور سیلف دس کوشچن, جلدی اپنے آپ سے یہ سوال پوچھ لو کہ بھائی میرا رب اس سے راضی ہوگا یا نہیں, از مائی اللہ گوئنگ ٹو بی پلیزڈ ود دس اور ناٹ. اگر میرا رب اس سے راضی ہوگا, یہ نبی کے طریقے کے مطابق ہے, تب تو میں کرتا رہوں گا. Then I'm going to carry on doing it. And if this is something that my Allah is going to be displeased with, then I'm going to avoid it. میں اس سے دور رہوں گا, اس سے ہٹوں گا اگر اس میں اللہ کی ناراضگی ہے. اگر انسان یہ دو سوال پوچھتا رہے اپنے آپ کو کہ میرا رب اس سے راضی ہوگا یا میرا رب اس سے ناراض ہوگا, if you keep asking yourself these two questions whenever you do something, is my Allah going to be pleased with this or is he going to be displeased with this, and straight away it will make life so much easy that you're going to do these things and you're not going to do these things. Isi ke sath aaj ke session ko khatam kar lete hain, dua mukhtasar dua kar lete hain. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. یا رب العالمین تو ہم سب کو دین کی سچی اور صحیح سمجھ نصیب فرما. یا اللہ تو ہم سب کو دین پر استقامت نصیب فرما. یا رب العالمین جتنے بھی پریشان حال ہیں, جس قسم کی بھی پریشانی کے اندر ہیں, یا اللہ سب کی پریشانیوں کو دور فرما. جتنے بھی بیمار ہیں, چاہے روحانی بیمار ہو, جسمانی بیمار ہو, یا رب العالمین تمام بیماروں کو شفاء کاملہ, عاجلہ, مستمرہ, دائمہ نصیب فرما. یا اللہ جہاں کہیں بھی ظلم ہو رہا ہے, چاہے وہ فلسطین میں ہو, چاہے وہ ایشیا میں ہو, افریقہ میں ہو, یورپ میں ہو, دنیا کے جس جس خطے کے اندر ہو, یا اللہ جہاں کہیں بھی ظلم ہو رہا ہے, اللہ اس ظلم کو تو ختم فرما. مظلومین کی یا اللہ تو اپنے غیب کے خزانوں سے بندوبست فرما. یا اللہ تو مظلومین کی مدد فرما اور ان کو ظلم سے نجات نصیب فرما, اور جو ظالمین ہیں یا اللہ ان کو صحیح اور سچی سمجھ دے دے تاکہ وہ ظلم کرنے سے رک جائیں.
3: یا اللہ نبی پاک صلی اللہ علیہ وسلم کے جو اخلاق حمیدہ ہیں ہمیں وہ نیک اخلاق اچھے اخلاق پیارے اخلاق ہم سب کو نصیب فرما یا رب العالمین جتنے بھی دنیا سے جا چکے ہیں مرحومین ہیں ان سب کی بخشش اور مغفرت فرما اور یا اللہ ہماری جب موت کا وقت آئے تو خاتمہ بالایمان نصیب فرما اور موت کے بعد جتنے بھی مراحل ہیں یا اللہ ان تمام مراحل کو ہم سب کے لیے آسان فرما یا اللہ نبی پاک صلی اللہ علیہ وسلم نے جو خیر کی دعائیں مانگی ہیں ان تمام کے اندر تو ہم سب کو حصہ نصیب فرما اور نبی پاک صلی اللہ علیہ وسلم نے جن چیزوں سے حفاظت اور پناہ مانگی ہے ان تمام چیزوں سے حفاظت اور پناہ نصیب فرما اور یا اللہ سب سے بڑی بات وہ تیری رضا مندی ہے دنیا اور آخرت کے اندر تو ہم سب کو اپنی رضا مندی نصیب فرما سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین برحمتک یا ارحم الراحمین میں ہوں آپ سے مخاطب آپ کا میزبان مولانا فضل داد اور ہمارا یہ پروگرام ہر ہفتے جمعہ کی شام کو 8 بجے سے 9 بجے تک لائیو ہوا کرتا ہے I'm your host مولانا فضل داد and this is our weekly session on Sunrise 103.2 FM 100.6 FM and you can listen it across the globe on the internet is every week between 8 o'clock and 9 o'clock UK time and you're most welcome to take part اسی کے ساتھ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ
8: Broadcasting to the Asian community 24 hours a day, this is Sunrise Radio. On the hour, every hour, this is Sunrise Radio Network News.
9: Deployment team to Nepal to support British nationals and their families affected by Wednesday's devastating flash floods. 33 from the UK remain unaccounted for. 10 were among a group who'd travelled there for pilgrimages. Among them are the parents of 22-year-old Prajwal Haldia from Bromley. He says he's facing an awful wait for news.
10: News from anywhere, any information. I think it's the complete lack of information that has made us very anxious and very worried. So just some information from anywhere will help us to calm down a little bit. It's a very, I think, stressful time, very busy as well. So.
9: More than 570 people have died and almost 2,500 are missing across Nepal and Tibet. 7 more people have been arrested in an operation to disrupt organised crime following the A66 crash near Middlesbrough. A number of incidents since Saturday's collision in which 2 police officers and 5 young men died are being investigated. Local Labour MP Andy McDonald says austerity has hit the area hard.
11: There are several issues at play here, including Cleveland Police's full-time equivalents are reduced by 12%, opposite Surrey's 23% increase. But we've got to understand the causes, the deep-lying causes as to why people are attracted to behave in this way.
9: The Prime Minister's revealed he'll abstain from next month's vote on proposed legislation to legalise assisted dying in England and Wales. Andy Burnham says he doesn't want to unduly influence the debate. 4 men aged between 18 and 20 have admitted setting fire to 4 ambulances owned by a Jewish charity in northwest London. The incident in Golders Green in March caused around £1 million worth of damage. Gatwick Airport's been hit by water issues for the second time in weeks. A burst water main was to blame. And Manchester City's Erling Haaland has his first goal of the Premier League season. City are in control at Crystal Palace, leading 1-0 at half-time. That's the latest. I'm Tanya Snuggs.